하이노 하이티 가샤 스킴 니콕슨 크나라에네 아봉게 महिला सम्मान सेभिङ्स सर्टिफिकेट अब भाइ लग्यो त्यो कसै त अब सुकन्या समृद्धि योजना म त खाना जाग्नु है फेन दिने कताल खेक खाना ओइटौँ नै चाखु त्यही बोक्छौँ न रोप्नु किस खानाहरू गर्नु महिला सम्मान सञ्चय पत्र बहनु अब न एबा महिला सम्मान सेभिङ सर्टिफिकेट बहनु अब बुढी रोक्ने बागै कसा चिकन सा स्किम बिसिक्ने नि बागै अब नि बागी इन्टरेस्ट नि रेट हिङ्के बिसिओ 7.5% ताइ अब बिसि ताल थाम खै अब न लेखा जाग्नै हङ्काइ राङ र नानी हिङ्के बिस सासाइ खालाय रां रुना नांनाय सासाइ खाय बरै मानो एबा 1000 टाका निसिमि चेंगै 2 लाख टाका रुइ मानो गाय अबसा बरै मान आमु बरै रक्सिमि ने रुइ मानो चला रक्रै मै आबो तै बरै रक बैनि बुमुङै खालाय मानो निया खबा बिनि बसाजक 18 years ngyakho abo hai chrai bini mungi bo abo khlai khlai mano gai abo to bisik ni ni bagise hankai abo no kaham ke khlai ka hankai ni ni asani bagi abo belakeno chuba chu ungu ta ke kaham man mung tongo abo ni bisingo